0: तिमीलाई माया गर्दिन, तिमीबाट टाढा जान्छु भन्यो भने के गर्छौ?
1: तिमी टाढा भयो भने त म बाँच्नै सक्दिन नि, म तिमीलाई टाढै हुन दिन्न। अबदेखि यस्तो कुरा नगर।
0: मलाई यो खोलाले बगायो भने
1: म यो खोलै सुकाइदिन्छु, यो ठाउँमा फर्केर फेरि कहिले पनि आउँदिन।
0: यदि भगवान्ले नै लग्यो भने
1: म त्यो दिनदेखि भगवान नै मान्दिनँ।

준아 아까 그러는 준아

I miss you so much. म एक्लै भए के हाम्रो बिच के हुन्छ भने

0: होइन, खायो सुत्यो, गाईलाई घाँस काट्नु पर्दैन। त्यहाँ सुटको भाँडा पनि टन्नै छ, त्यो चाहिँ कसले धुन्छ?
1: खेतालो जान होइन,
2: खेतालो सेतालो,
1: माइलीको खेतालो हो क्या?
3: माइलीको खेतालो
1: काठमाडौँ आएको छ
3: हो र?
1: ए
0: माइली भनेपछि सुन्तलीको छोरी।
3: ए सुन्तली, सुन्तली खेताला
2: के भन्छ बुढो?
3: ल माइलीको खेतालो म नयाँ स्वप्न आएर आउँछु है।
0: माइली बटिन्छ,
2: माइलीलाई आइलुपी भन्दै बिहे आन्दे कुरै खलास।
3: त्यसपछि त त्यसले मेरो लुगा धुन्छ, कराई धुन्छ, डेक्ची धुन्छ।
1: तर यार ठुलो बडाको छोरी खालि काठमाडौँ मात्रै बस्छ, भेटेकोले नहुने कसरी नपाउँछ होला?
2: हैक मुल्ला, मर्द भएपछि आँट्नु पर्छ,

0: तिमीहरू यहाँ खेत लगाएको कि हेरहार गर्न आएको?
1: कोही नभएका काम चोर नक्कलीहरू।
0: चुटेर बस्ने होइन नि, खुक आउने खेतमा।
2: कसलाई खोजेको हो कुन्नी?
3: हाम्रो साथीलाई बारम्बार गाउँ आइदिनु पर्यो नपरेका।
2: किन आउनु पर्यो नि बारम्बार?
4: बारम्बार आउँदा माया पनि बारम्बार बढ्दै जान्छ रे क्या।
2: आकाशको फल आँखा चढे मर।
5: भोकाहरू

0: mundo.
1: कति धेरै माया गर्छ त भने चाहिँ यहाँ खान खान पर्दै हुन्छ भन्दै अहिलेदेखि भन्दैन भन्दै
2: मरि
3: मेरो यहाँ माया जुटीको कुरा गरेर बसिरहेको छ उता तेरो बाबुले अर्को बुढी लिएर भागिसक्यो
4: के हो त अनि घरमा आमा पनि थिएन आमाले पोलो गइसकेको थियो भाले अर्कि ल्याए खाना पकाउने मान्छे हुन्छ मलाई आनन्द झन्
3: मलाई थाहा छ कोलेर आयो
4: त्यस कि आमा
3: के गर्ने अघि लिएर गएर बाबालाई त्यता लिएर आउनु नत्र तिहारमा भाइटिका लागि पर्ला

0: Thank you for watching.
1: हेलो, मेरो बिहे हुन जम्मा 4 दिन मात्रै बाँकी छ। तिमीहरू अझै काठमाडौँमै छौ?
2: हस् महारानीज्यू, हामीहरू आजै हिँड्ने तयारीमा छौ।
1: ए ल ल, सबैजनालाई लिएर आइज है, अनि स्पेसली आकाशलाई चाहिँ ल्याउन नबिर्सि नि।
2: मलाई थाहा छ सर, आकाशको र मेरो ब्रेकअप भएको 6 मन्थ भइसक्यो।
1: ल ल, सबैजना मिलेर आइज है छिट्टै। बाई बाई।

0: यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
1: होइन भाइ हो, झैँ पार्ने कहिले हो? यसै चाँजो बाजो मिलाउनु बिहेको।
2: आफै त महादेव कसले देला पर बिहे गर्न बिना छुट्टी नगर है त।
3: आफै त सानो भाइ, दुधको दाँत झर्या छैन, बिहे गर्ने कुरा त सोच्नु पनि भएन।
1: नगर्ने त बिहे
4: नगर्ने नगर्ने।

0: गरे बुद्धि पलाएको छैन, बिहे गरे घरबार बन्छ कुरो बुझ्ने होइन।
1: आज भोलिका ठिकीहरूले के त घरबार खान्छ, कुचो समाउने हात त पुलको टुप्पी जान्छ।

0: झै पार्ने कहिले हो यसको चाँजो बाजे मिलाउन बिहेको
1: आफै त महादेव कस्तो टेला पर बिहे गर्न बिना छुट्टी नगर है सर
2: आफै त सानो भाइ दुधको दाँत झरेको छैन बिहे गर्ने कुरा त सोच्नु पनि भएन
0: नगर्ने त बिहे
3: नगर्ने न

0: भन्छन् जाडो कटाउनलाई, राम्री केटी बिहा गराए केटा हो जीवन बिताउनलाई।
1: राम्री कुहारी भन्दा भन्दै दफर माउली आउने, तिमी सुत्ने खाट काटेर टुरिस्ट स्ट्यान्ड बनाउने
0: के भन्छ यो?
1: ठिकै भन्छ यो।

0: यात्रा लाठे भइसक्यो बुद्धि पलाएको छैन, बिहे गरे घरबार बन्छ कुरो बुझ्ने होइन।
1: आज भोलिका ठिटीहरूले के को घरबार खान्छ, कुचो समाउने हात त फुलको टुप्पी खान्छ।

0: फेरि सेक्स
1: शिष्य आउँदैन कि क्या हो यार, फोन पनि लाग्दैन, डान्स प्र्याक्टिस गर्नु ढिलो भयो, सिक्छ
2: भने हाले सिक्छ,
1: न्यू मेम्बर आएको थियो, न्यू मेम्बर लिन गएको हो नि त,
2: ऊ आइहाल्यो नि,